ओके जी सवा बिवाल जान सरा का नंबर लगे आ दुसा ती सवाई वाला जान सरा दुकानदार एड्रेस लगे आ दिवस सवाई वाला जान सरा का एड्रेस लगे आ दिवस ताहिर कॉस्मेटिक्स एंड जनरल स्टोर ताहिर लाला डीर खूब इंसान दे डीर कदरमन इंसान दे ओ मुंग डीर जद ग्रान इंसान दे जी जमुंग डीर शाहजादा इंसान दे जी अगर सिफात कॉस्मेटिक्स आप पाकिस्तान जी सुम रहम प्रोडक्ट जे और द रिकॉर्डिंग लगो मैं साले रन बेजे خبر نشی یار وہ چې خاطر جان تا مل سکړی دی نو لکه دل بس جواب ورکوم ثواب یاله سی فری کاته کی مو ته ګران دی خو بهر کې د خیر دار ریکارډینګ ولې کومه خان ثواب یې څومره لیسنر دی او بالخصوص تاسو لینک روټ پیجن نه